0: اب ایران اب نه ہرمز کے کھولن لائے امریکہ کے ست شرط پیش کرے چھڈیا روسی میڈیا جو چون ہے تے ایران ٹریکڑی کندڑ ملکن ذریعے امریکہ کے شرط پیش کیا تہران سومر تے مسقط میں اجلاس جی میزبانی کندو عرب ملکن کے بھی دعوت دینی وئی نار جے ملکن کے دعوت نون رستن جی تفصیل ٹرانزٹ انتظامن کا آگاہی لائے ہے ایرانی میڈیا موجب امریکہ پارا رکھن وارو رستو کھولن لائے زور بھرن باوجود یہ رستو بند کیا ویندو ایران جے کشم بیٹ تے واپاری جہاز تے حملو حملے میں ایک جنو مار جی ویو ٹرے زخمی ایرانی صدر مسعود پزیشکیان چیو ہے تے کتے جے سبنی ملکن کے گڈجی امن امان قائم کرن گرجے امریکہ میں ہمت آہے تے ایرانی فوج کے منہ ڈے اساں کے دباؤ ان دھمکن سان جھکائے نتو سکجے امریکہ جاریت بند کرے تا ابنا ہرمز کھلی ویندو ابنا ہرمز بابت سومر تے عمان سان معاہدے تے سیوں تھی ویندو پاکستان کے دہشتگردی سے گنڈن کی جی کوشش ناکام ملائیشیا کے جی وزیر اعظم سے ایک انٹرویو میں بھارتی ٹی وی چینل کے جی میزبان پہلگام واقعے کے پاکستان کے گنڈن کی جی کوشش کی انور ابراہیم سدھو انکار کیا انور ابراہیم چیو تا اساں جی ایجنسن کدیں اڑی رپورٹ نہ ڈنی پاکستان عظیم ملک ہے عظیم تہذیب ثقافتی اونجان ہے وفاقی وزیر احسان اقبال جو جماعت اسلامی جے نائب امیر لیاقت بلوچ سان رابطو حکومت گالن جے ٹرین دور لائے ودھیک ایک ڈی جی مہلت گھری ورتی جماعت اسلامی حکومت جے وچ میں پیٹرولیم لیوی تے گالن جو ٹرو دور سومر تے تھینو ہو جماعت اسلامی جے نائب امیر لیاقت بلوچ جو چوڑنا ہے تو احسان اقبال وزیر اعظم شہباز شریف جو پیغام پہنچایو وزیر اعظم چاہے تو پیٹرولیم لیوی تے گالیوں انگارے تے تھن پیٹرولیم لیوی تے حکومت سا گالیو انگارے آئی پی پیز بابت اربادی تھی دیو حیدرآباد میں سندھ پبلک سروس کمیشن خلاف شاگردن جو احتجاج 51 ڈیئن بھی جاری شاگرد اگوانن مطالبن جو منج تالا جے کھمب ہڑتال شروع کرے چلی سندن چون ہو تو سندھ پبلک سروس کمیشن میں میرٹ جی اپتڑ من پسند وانن کے نوازے ویو سی سی 2024 کے نتیجن تے کن سخت اعتراض آئن نتیجہ تکراری ہوجن باوجود بیہر سی سی سمیت بین امتحان کی تیاری کئی پی ونجے مطالبہ تسلیم تھن تائی احتجاج بھوک ہڑتال جاری رکھندا سی دھابے جی پمپنگ اسٹیشن تے بجلی جو ڈگھو بریک ڈاؤن کراچی کے پانی فراہمی متاثر بجلی بند تھن سبب ملی ڈانڈی کورنگی ڈیفینس کلفٹن سمیت بین علاقن کے فراہمی بند پانی جی فراہمی بند تھن کرے مختلف علاقن میں پانی جو بحران سنگین تھی ویو شہری تکلیفن جو شکار واٹر بورڈ انتظامیہ جو چون ہے کہ الیکٹرک سسٹم میں کیبل فالٹ سبب صبح 6 وگے بجلی جو بریک ڈاؤن تھو بجلی بند تھن سبب دھابے جی پمپنگ اسٹیشن جا 21 ماں 10 پمپ بند تھی ویا ہیں لاڑکانے کے سر شاہ نواز بھٹو میموریل لائبریری میں ایندڑ شاگردن وچ میں جھیڑو جھیڑے دوران شاگردن ایک بے کے لتن مکن جو نشانو بنایو شاگردن پارا ایک بے کے کرسیوں بھی ہیں ویوں ویڈیو سوشل میڈیا تے وائرل سانیا وندن لائبریری انتظامیہ کا ماحول خراب کندڑ شاگردن خلاف کاروائی جو مطالبہ کرے چھڑیو کوروہ میں اسکولن کی بندش اسپتال میں دواؤں کی کھوٹ لاڑ کیمپس کے یونیورسٹی جو درجو ڈیارن لائے ایس ٹی پی جی ریلی مظاہرین چیو تو بدین ضلع میں دل جی اسپتال نہ ہیں سرکاری اسپتالوں میں دواؤں بھی نتھی ملن ضلع میں ہزاریں بارڑا اسکولن کا باہر آن اسکولن میں سہولتوں کی کھوٹ ہے پولیس کی سرپرستی میں منشیات سبب نوجوان نسل تباہ تھی رہو ہے اسکول میں سہولتوں اسپتالوں میں دواؤں ڈی منشیات جو وکرو
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: جتے ڈھور انسان جی خوشحالی جو ذریعہ آہن اتے سٹھی خوراک ڈھورن جی ضرورت آہے
3: جی جہاں ڈھور چارو مسالو ہاضمے دار ودائے کھیر این گوشت جی پیداوار 50 سالن کا آزمائل سکھر وارن جو جی جہاں ڈھور چارو مسالو ہر پنسار این جانورن جے ڈاکٹرن کا نالو وٹھی طلب کندا
4: سونا صرف जेवर नहीं हर घर की अमानत होती है, इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें। शराइत जवाबित लागू हैं।
2: हर नजर आपकी खूबसूरती पर ठहर जाए और ये है मेरी खूबसूरती का राज। मिल्क राइज ब्यूटी क्रीम सिर्फ 3 दिन में जिल्द को निखारे और रंगत को रोशन करे, दाग धब्बे झुर्रियां और कील माह से फौरन कम करे। इस्तेमाल का आसान तरीका, रात को मिल्क राइज ब्यूटी सोप से चेहरा धोएं, फिर मिल्क राइज ब्यूटी क्रीम चेहरे और गर्दन पर लगाएं, नताइज देखें सिर्फ 3 दिन में। एक्नी के लिए मिल्क राइज एक्नी क्रीम इस्तेमाल करें। दस्तियाब प्रोडक्ट्स मिल्क राइज ब्यूटी क्रीम, मिल्क राइज ब्यूटी सोप, मिल्क राइज एक्नी क्रीम हर अच्छे कॉस्मेटिक जनरल स्टोर से नाम लेकर खरीदें। मजीद मालूमात के लिए मलिक जफर इकबाल एंड एम सिद्दीक शाही बाजार मेहरापुर 03000 31 05 109 03000 31 05 109। रोशनी का काफिला मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतीजे, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजहर स्कूल सिस्टम 03000 27234। निसार अहमद मेमन प्रिंसिपल मजहर स्कूल सिस्टम मेहरापुर 03013865453।
5: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड।
6: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
5: हाँ यचो मेहरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
6: राबते लाए प्रोपराइटर गुलाम नबी मुगल 03003204372 02424601001।

0: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी। हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एज ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां, हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एज ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एज ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एज ब्यूटी सोप। वाइट एज ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
1: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण बोटा पेट्रोल पंप, कोटली कबीर रोड मेरापुर, कराची ऐं इस्लामाबाद जो मशहूरु। डॉक्टर मंज़ूर हुसैन मेमण, एम ए, डी एच एम एस सिंध, आर एच एम बी इस्लामाबाद, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन, सीनियर लेक्चरर, नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज, नवाब शाह। हर अरबा, खमीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं मरीज़नि जो इलाज कंदा आहिनि। हर जुमे, छंछर ऐं आचर ते बग़ैर फीस जे चेकअप कयो वेंदो। یاد رکھندا مریضن کے دوا اسٹور تاں وٹھنی پوندی۔ ماہر امراض نک، کن، گلو، پرانو نزلو، نچھو، متھے جو سور، نظر جی کمزوری، کن جو وہن، کن جو سور، گھٹ بدن میں اچن، شوگر، بلڈ پریشر، دل جا مرض، فالج، کھنگ، ٹی بی، مادے جی السر، مادے جی جلن، دلی جو ودن، جگر جا مرض، ہیپاٹائٹس بی سی، گردے جی پتھری، مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیا وجے تو، گردن جو انفیکشن، چہرے جو رنگ سانورو، چہرے جی خارش، فٹ، فرڈیوں، بارن میں قد جو نہ ودن، مردن ائی عورتن میں وزن جو نہ ودن، انہن سبنی بیمارن جو کامیاب علاج کیا وجے تو۔ رابطے لئے 0301-2196-851۔
0: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज। एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने, मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-33-85569।
2: आशिक होंडा शोरूम मेहरापुर, एटलस होंडा मोटरसाइकिल चोपर एटमाट, आई बा अख्तियार 3S डीलर, आशिक होंडा मोटर्स मेहरापुर, जिते नई मोटरसाइकिल जी सेल, कंपनी जे मुकरर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर, सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे ज़रिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। आशिक होंडा मोटर्स, एड्रेस इंडस बाईपास, नज़्द रेलवे लाइन, मेहरापुर। राब्ते जे लाइ आसिम हुसैन आराई, 0307-3592120।
0: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट। बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त, बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-33-85569।
3: السلام علیکم ادا.
4: وعلیکم السلام ادا. چھو پریشان آئیں
3: ادا؟ نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا؟ دکان جی مشوری کرائی تھئی
3: نہ ادا؟
5: یار اجی کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
3: مجھے دکان جی بیٹھ ہلندی؟
4: ہاں ادا. کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
3: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
5: آفیس جی میرا پر ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پر. رابطے لائے منصور احمد میمن 0301-380-8347.
6: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.

کاپی اج اواں بجی سکندا سندھ میں نئے مکانی نظام بابت ترمیمی بل تے غور ایم کیو ایم جماعت اسلامی پی ٹی آئی جی مخالفت لوڈ شیڈنگ چھو سندھ اسمبلی پارا ہیسکو سیپکو کے الیکٹرک چیف 23 سپتمبر سے طلب مکانی چونڈوں وقت تے تھینڈیو میئر چیئرمین ایڈمنسٹریٹر بھی تھی سکندا بل پیش کمیٹی بھی قائم جکھرانی بائرن میں اختلاف گھٹ نہ تھی سکیا پیپلز پارٹی ایم این اے اعجاز جکھرانی کے ننڈے بھا بائرن ضلع کونسل کی ممبرشپ تا استعفیٰ دے چھڑی گمس میں عورت اسٹاف ہراسمنٹ جو شکار کیس داخل جوابدار گرفتار سندھ کے مختلف علاقوں میں 14 کا 16 سپٹمبر تک گجگوڑ سے برسات کی اگ کتھی اسپیشل رپورٹ میں اواں بجی سکندا مدن کی تبدیلی ان جا سبب صوبائی گھرو وزیر ضیاء الحسن نجار کی صدارت ہے سندھ اسمبلی کے 12 رکنی خاص کمیٹی جو پہرو اجلاس تھو جن میں مکانی نظام بابت ترمیمی بل تے غور کیا ویو اجلاس دوران ایم کیو ایم جماعت اسلامی تحریک انصاف ترمیمی بل کے رد کر چڈیو ان موقع تے ضیاء الحسن نجار چھو تو ایم کیو ایم جو بل اجا نہ آیا اسمبلی کی اجازت سے ہی ان پہ غور کیا ویسے ان چونڈ شیڈول جاری تھے ہی انتظام چونڈیل نمائندوں حوالے کیا وا جدید ایڈمنسٹریٹر رگو روزانہ جا معاملہ ہلائے سکے تو سندھ اسمبلی کے اسپیکر اویس قادر شاہ ہیسکو سیپکو کے الیکٹرک کے سی ای اوز کے 23 سپٹمبر سے ہر صورت میں پارلیمانی کمیٹی آڈو پیش تھن جو پابند کردے گھرو وزیر کے ہدایت کی ہے جی ٹئی سی ای اوز پیش نتا تھن تو گھرو کھاتوں سندن موجودگی یقینی بڑھائے اجلاس میں پی ٹی آئی کے ایم پی اے سجاد سومرو دھیان چھکائے نوٹس سے گالائیندے چھو تو لوڈ شیڈنگ سبب لیاری کی عوام عذاب میں ہے پہریاں حق ڈیئن پوئے صوبن کی گال کن جے اسپیکر اویس قادر شاہ چھو تو بجلی جو مسئلہ رگو کراچی جو نہ ہے سندھ کے مانن کے ان اہم مسئلے تے ہیسکو سیپکو کے الیکٹرک دھیان نتا دین سینئر وزیر شرجیل انعام میمن ان معاملے تے پریس کانفرنس کرے سبھانے لوڈ شیڈنگ خلاف عوامی احتجاج کندو تو اساں عوام سے بیہندے ان موقع سینئر وزیر شرجیل انعام میمن چھو تو بجلی سنگین مسئلہ ہے پاور واری وزارت جی نا اہلی مس مینجمنٹ کرے عوام واپاری صنعتکار بھوگن تھا کہ الیکٹرک خانگائن باوجود لوڈ شیڈنگ ہے کہ الیکٹرک ہیسکو سیپکو عوام کے سروس دین میں ناکام ویا ہیٹھی سطح تے کو میکینزم نہ ہے جکما بعد میں پارو 50 سینٹی گریڈ ہوندے مانن کے گرمی میں ماریو پی ونے عوام جی زندگی عذاب میں آئے رگو بجلی نہ پر گیس پیئن کے پانی میں بھی سندھ سے ناانصافی تھی رہی ہے ان کے اگ سندھ اسمبلی رینجرس کے سندھ کی مقرری میں 19 جولائی 2027 تھی ایک سال تھی واد فاطمہ دید انٹرنیشنل یونیورسٹی شہید بنیندر بھٹو ریسرچ بورڈ کے قیام اقرا یونیورسٹی کے ایکٹ میں ترمیمی منظوری کرے ورتی اجلاس میں پاکستان کے بانی قائد اعظم محمد علی جناح کے بھیٹا پیش کرنے جو ٹھہرا بھی یک رائے سے منظور کیا وی سندھو حکومت مکانی ادارن جو مدو ختم تھن کا 120 ڈی اگ الیکشن کمیشن کے مکانی چونڈوں کرائن جو درخواست دیندی نئے مکانی چونڈن تھی موجودہ میئر چیئرمین ایڈمنسٹریٹر طور عہدن سے برقرار رہتا سندھ کے لوکل گورنمنٹ قانون میں ترمیم لائے بل پیش خاص کمیٹی بھی قائم کال سندھ اسمبلی میں لوکل باڈیز ایکٹ 2013 میں ترمیم بارے بل پیش کیا ویو جے کہ لوکل باڈیز ترمیمی بل 2026 جو نالو ڈنو ویو مسودے موجب نئے قانون تحت میئر چیئرمین پانچ مدو مکمل تھن کا پوئے بھی ایڈمنسٹریٹر طور کم جاری رکھے سکدا ترمیمی بل میں تجویز دینی وی تو مکانی ادارن جو چونڈوں کرائن لائے مدو ختم تھن کا 120 ڈی اگ الیکشن کمیشن کے لیٹر لکھو ویو بل موجب ڈپٹی میئر وائس چیئرمین ہان مشرف دور کے ضلع حکومتوں جیا لاگاپل کاؤنسل جا کنوینر ہوں وہ کاؤنسل کے اجلاس کی صدارت پڑ کندا ترمیمی بل تحت چیئرمین وائس چیئرمین خلاف بےتمادی کی رت بھانگے 3 کی اکثریت سے منظور تھی سکتی ترمیمی بل میں کراچی میٹروپولیٹن کارپوریشن کے چیف ایگزیکٹو کے میٹروپولیٹن کمشنر طور مقرر کرنے کی تجویز پڑ شامل ہے سندھ لوکل گورنمنٹ ایکٹ ترمیمی بل 2026 تحت ایس ایچ اوز یو سی چیئرمین ایس ایس پیز میئر یا ضلع چیئرمین سے عوامی تحفظ امن امان بابت رابطہ رکھا صلاح مشورہ کندہ باقی بلدیاتی نمائندن کے پولیس کے انتظامی تحقیقاتی معاملن میں مداخلت کرنے جو اختیار نہ ہوں یونین کمیٹین
यूनियन काउंसिलनि जे चेयरमैननि खे सफ़ाईअ जी सूरतहाल ऐं गैरक़ानूनी अदावतुनि जी सिधी रीत सिंध बिल्डिंग कंट्रोल अथॉरिटी ॾांहुं निशानदही करण वारा इख़्तियार पिणु ॾिना विया आहिनि। तरमीमी बिल में बलदियाती इदारनि खे मक़ामी नुमाइंदनि खे मौसमियाती तब्दीलियुनि ऐं बहितर ख़िदमतुनि बाबति तरबियत ॾियण लाइ पब्लिक प्राइवेट पार्टनरशिप तहत तरबियती इदारा क़ाइमु करण जी इजाज़त ॾिनी वई आहे। तरमीमी बिल वारे मसौदे जे जाइज़ो वठण जे लाइ हिकु पार्लियामानी कमेटी पिणु जोड़ी वई, जंहिं में हुकूमत पारां सूबाई वज़ीर ज़ियाल सलंजार, सईद घनी, जाम खान शोरो, नासिर शाह, ख़ास मुआविन सलीम बलोच, समीता अफज़ाल ऐं कासिम सिराज सूमरो ऐं अपोज़िशन मां मोहम्मद तहा, इफ्तिखार आलम, मोहम्मद फारूक ऐं शब्बीर अहमद मेंबर हूंदा। जखराणी ॿाहिरनि में इख़्तिलाफ़ घटि न थी सघिया। पीपल्स पार्टी MNA एजाज़ जखराणी जे नंढे भाउ ज़िले काउंसिल जे मेंबरशिप तां इस्तीफ़ा ॾेई छॾी। अॻूणे MNA मरहूम मीर बाबल जखराणीअ जे पुटनि PP MNA एजाज़ जखराणी, संदन भाइरनि ख़ालिद जखराणी, आज़ाद जखराणी विच में हलंदड़ इख़्तिलाफ़ ख़तमु न थी सघिया आहिनि। पीपल्स पार्टी MNA एजाज़ जखराणी जे नंढे भाइरनि ख़ालिद जखराणी, आज़ाद जखराणी पंहिंजे ज़िले काउंसिल जी मेंबरशिप तां इस्तीफ़ा ॾेई छॾी आहे। UC दादपुर जागीर जे ज़िले काउंसिल मेंबर ख़ालिद जखराणी ऐं UC अलीपुर जे ज़िले काउंसिल जे मेंबर मीर आज़ाद जखराणी पंहिंजनि उहिदनि तां इस्तीफ़ा ॾेई छॾी, जॾहिं त मीर ख़ालिद जखराणी ॿिन्ही भाइरनि जी ॾिनल इस्तीफ़ा ॾियण जी तस्दीक कई आहे। होॾां ज़िले काउंसिल जे मेंबर तां इस्तीफ़ा ॾींदड़ एजाज़ जखराणी पंहिंजे ड्राहे पटकियल बंगले ॿाहिरां पहुची मेड़ खे ख़िताबु कंदे चयो त आउं पंहिंजो बंगलो ड्राहिण खां बचाए न सघियो आहियां, त अव्हांखे कीअं तरक़ियाती फंड ॾेई सघंदुसि। हुन राब्तो करण ते ॿुधायो त मुंहिंजी UCA में ईंदड़ बजट करप्शन जे भर चढ़ी वई आहे ऐं कुझु नथो करे सघां। करप्शन कंदड़ चेयरमैन ख़िलाफ़ एंटी करप्शन ऐं नेब खे दरख़्वास्तूं ॾिनियूं आहिनि त मुंहिंजी UC अलीपुर में थींदड़ रिकॉर्ड करप्शन जे मामले जो जांच करे ज़िमेवार ख़िलाफ़ कार्रवाई अमल में आंदी वञे। ॿिए पासे ज़रियनि खां मालूम थियो आहे त जेकमाबाद जी मालपीड़ी अॻूणे MNA मरहूम मीर बाबल जखराणी जे हवाले थियल हुई, जेका मालपीड़ी उन जा नंढा पुट ख़ालिद जखराणी ऐं आज़ाद जखराणी संभालींदा हुआ, पर MNA मीर एजाज़ जखराणीअ जा पुट ज़ैद हुसैन जखराणी जे फौत थियण खां पोइ हलंदड़ इख़्तिलाफ़ खां पोइ मालपीड़ी जो ठीको नंढनि भाइरनि ख़ालिद जखराणी ऐं आज़ाद जखराणी खां खसियो वियो। यादि रहे त पीपल्स पार्टी MNA एजाज़ हुसैन जखराणीअ जे पुट ज़ैद जखराणी जे लाॾाणे खां पोइ भाइरनि में इख़्तिलाफ़ पैदा थिया हुआ। एजाज़ जखराणी पंहिंजे नंढे भाउ मीर आज़ाद जखराणी खां सोशल मीडिया ज़रिए लातालुकीअ जो इज़हार कयो हो, जंहिंखां पोइ जखराणी बिरादरीअ जे मौज़ूद मामलात खे तय करण जी कोशिश कई वई, पर उन बावजूद मामला ठहण बदिरां वेतर ख़राब थी विया। गम्बट गम्स अस्पताल में औरत स्टाफ के गम्स मुलाजिम पारा हिरासा करण जो इंकशाफ। गिम्स जे असिस्टेंट लीगल एडवाइज़र ग़ुलाम अब्बास रतड़ जे फरियाद ते गम्बट थाणे ते हिकु सुञातल एहतशाम लगारी समेत 15 अणसुञातल जवाबदारनि ख़िलाफ़ केस दाख़िल कयो वियो आहे। गिम्स अस्पताल जे असिस्टेंट लीगल एडवाइज़र ग़ुलाम अब्बास रतड़ केस में मौक़ुफ़ इख़्तियार कयो आहे त मूंखे कैंसर शोबे जी हेड डॉक्टर सबदीन शाह पाण वटि घुराए ॿुधायो त गिम्स मुलाज़िम एहतशाम लगारी औरत स्टाफ खे हिरासमेंट करण जूं शिकायतूं कयूं ऐं गिम्स मां दवाऊं चोरी करण जी पिणु शिकायतूं मिलियूं आहिनि, जंहिं बाद मां एहतशाम खे रिलीव कयो आहे। जंहिं बाद एहतशाम लिगारी मुख़्तलिफ़ नंबरनि तां मुख़्तलिफ़ डिपार्टमेंट जो कूड़ो हेठि ॼाणाए कालू कंदो हो त नेकाली नल जवाबदार खे नौकरीअ में बहाल कयो ऐं जाली ID ज़रिए 20 लख जूई घुर कई। ॿी सूरत में क़तल ऐं अगवा जूं पिणु धमकियूं मिलंदियूं रहियूं आहिनि। केस में नामज़द जवाबदार मुसलसल मूंखे मुख़्तलिफ़ खातनि जे सरबराह ॼाणायो ऐं हुन 15 माण्हुनि जी गैंग खां प्रेशराइज़ कराईंदो रहंदो हुयो ऐं ब्लैकमेल कंदो रहंदो हुयो। अहिड़ी फरियाद दाख़िल करे मामले जी जांच कई वञे। गम्स जे लीगल एडवाइज़र जी फरियाद ते दाख़िल केस में मुलविज़ जवाबदार एहतशाम लिगारी खे गम्बट पुलिस गिरफ़्तार करे वरितो आहे। मौसमियात खाते सिंध जे राजधानी कराची मुख़्तलिफ़ इलाइक़नि में 14 खां 16 सेप्टेम्बर ताईं गजगोड़ तेज़ हवाउनि ऐं वक़फ़े सां बरसाति जी अॻकथी कई आहे। मौसमियात खाते मूजिबि उत्तर ओलह नार बंगाल ऐं इंडोनेशिया जे सामूंडी इलाइक़नि में घटि दॿाउ वारी हवा जो सिस्टम मौजूदु आहे, जेको हिन वक़्तु छत्तीसगढ़ ऐं उन सां लाॻापियल इलाइक़नि मथां मौजूदु आहे ऐं उन निज़ाम जी ओलह तरफ़ वधण जो इम्कान आहे। मौसमियात खाते जो चवणु आहे त सुभाणे शाम खां 16 सेप्टेम्बर ताईं थरपारकर, उमरकोट, मीरपुर खास, बद्दीन, टट्टो, सिजावल ऐं टंडो मोहम्मद खान में वक़फ़े सां तेज़ हवाऊं, अंधारी ऐं बरसाति जो इम्कान आहे। मौसमियात खाते जो चवणु आहे त 14 खां 16 सेप्टेम्बर ताईं सांगड़, खैरपुर, हैदराबाद, टंडोलयार, मटियारी, शहीद वीरेंद्राबाद ऐं जामशोरो में बि अंधारीअ सां गॾु मींहुं वसी सघे थो।
मौसम खाते कराची लाइ बि बरसाति जी अॻकथी कंदे चयो आहे त शहर में 14 खां 16 सेप्टेम्बर ताईं गजगोड़ सां गॾु हल्की बरसाति जो इम्कानु आहे, जॾहिं त अॼु ऐं सुभाणे मौसम गरम ऐं घिमियल रहण जो इम्कानु पिणु आहे। मौसम खाते मूजिबि उन दौरान कराची में वधि खां वधि गर्मी पदु 36 खां 37 डिग्री सेंटीग्रेड ताईं रहण जो इम्कानु आहे।